0: السلام علیکم سامعین، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. میں ہوں آپ کا میزبان عامر یزدانی، پروگرام سفر ہدایت کے ساتھ حاضر خدمت. ہمارے ساتھ ہمارے مہمان بڑے محترم ڈاکٹر خالد ظہیر ہیں جو مستقل مہمان ہیں. السلام علیکم ڈاکٹر صاحب.
1: وعلیکم السلام،
0: ویلکم ٹو دا شو.
1: تھینک یو.
0: آج کا موضوع ہمارا پچھلے موضوع سے ہی منسلک ہے جو ہم نے کوئی آئی تھنک یہ تھرڈ یا فورتھ پروگرام آن یوتھ، سوشل میڈیا اور ہمارا دین. تو اس حوالے سے ہم نے مختلف پہلوؤں پہ گفتگو کی ڈاکٹر صاحب آپ سے، اور بہت ہی انٹرسٹنگ آپ نے پہلو ہمارے سامنے رکھے. تو اسی کو آگے بڑھاتے ہوئے میں آپ سے کہنا چاہوں گا ڈاکٹر صاحب، ہم دیکھتے ہیں یوٹیوب چینلز میں یا سوشل میڈیا میں دین کے حوالے سے بہت زیادہ وظیفہ بتائے جاتے ہیں کہ آپ اس طرح کر لیں تو یہ ہو جائے گا. تو زیادہ تر لوگ ایسی چیزیں کوئک فکس طریقے ڈھونڈنا چاہتے ہیں کہ وہ دین میں بس کسی طرح بس ان کا معاملات چلتے رہیں اور اللہ کا نام بھی اس پروسیس میں لے لیں تو اللہ بھی راضی ہو جائے، ہمارے کام بھی ہو جائیں. تو اس کو کس طرح دیکھا جائے ڈاکٹر صاحب، وظیفوں کی کیا اہمیت ہے اور کیا ہمارا دین اس پہ کس طرح کمنٹ کرتا ہے؟ ڈاکٹر صاحب
1: دو چیزیں میں کہنا چاہتا ہوں. ایک تو میں نے آئی ایم شیور پہلے بھی کہی ہوگی لیکن میں اس کو دوبارہ ریپیٹ کرنا چاہتا ہوں کہ یہ جو آپ کا یوٹیوب ہے نا، یہ آپ یوں سمجھیے کہ ٹیلی ویژن چینلز کا مینا بازار ہے. مطلب چینلز تو چند ہی ہوتے ہیں، اس میں بڑی انویسٹمنٹ ہوتی ہے، اس میں پھر لوگ سلیکٹ کرتے ہیں، کسی کو بلاتے ہیں اور پھر ان سے بات کراتے ہیں، اس کی ایک پروسیس ہوتا ہے. یوٹیوب میں جس کا جی چاہے آ جائے، آپ اپنی بات کرنا چاہیں یوٹیوب میں آ سکتے ہیں، میں کر سکتا ہوں، ہم دونوں کے چینلز ہیں، لیٹس فیس اٹ. سو اس میں دنیا جہان کی چیزیں آئیں گی. سو یوٹیوب میں جو چیزیں آپ دیکھتے ہیں، آپ یوں سمجھیے کہ مسلمانوں کی جو باتیں دیکھتے ہیں، مسلمانوں کی نمائندگی ہو رہی ہے. اب آئے آپ کے سوال کی طرف. یہ جو معاملہ ہے وظیفوں کا، میں اس کو اس طرح سے دیکھتا ہوں، اور میں آئی وانٹ یو ٹو کریٹیکلی لک ایٹ اٹ. میرے جواب کو آپ کریٹیسائز کریں اگر آپ کو یہ ٹھیک نہ لگے. میں یہ سمجھتا ہوں یزدانی صاحب کہ اللہ کا دین تو وہ ہے جو محمد صلی اللہ علیہ وسلم نے ہم کو دیا ہے، وہ قرآن میں ہے، وہ سنت میں ہے، اس کی وضاحت فٹ نوٹ وضاحت حدیث میں ہے. دین بس اتنا ہی ہے. یہ دین ہم کو اللہ کے ساتھ تعلق قائم کرنے کے لیے جو طریقہ بتاتا ہے وہ ہے ذکر کا طریقہ. ہم اللہ کا ذکر کریں. نماز بھی اس کی فارم ہے. یعنی نماز کے بارے میں اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو پہلی ہی وحی میں یہ فرمایا، اقیم الصلاۃ لذکری، نماز کا اہتمام کرو میرے ذکر، میری یاد کے لیے. ذکر کیا ہے؟ اللہ کو اپنے دل میں حاضر کرنا، یعنی اللہ کا نام لینا. اللہ کے نام بھی تو سارے ہی صفات ہیں نا، صفاتی نام ہیں. وہ سننے والا ہے، وہ رحمان ہے، وہ رحیم ہے، وہ حکیم ہے، وغیرہ وغیرہ. تو ہم اللہ کو یاد کرتے ہیں، اپنے دل میں اس کو حاضر کرتے ہیں، ہمارے اندر جذبات پیدا ہوتے ہیں. اور ایک میں اشارتاً کہہ رہا ہوں، یہ سب کچھ اس لیے ہوتا ہے کہ اصل میں اللہ ہمارے اندر پہلے سے موجود ہے، ہم اس سے ملاقات کر کے آئے ہیں. تو اللہ کو جب ہم اسی کے بتائے ہوئے طریقے اور اسی کے بتائے ہوئے ناموں کے ذریعے سے اور اس کے پیغمبر صلی اللہ علیہ وسلم کے بتائے ہوئے اذکار اور دعاؤں کے ذریعے سے جب ہم اس کو سمجھ کر دھیان کے ساتھ ہم اس کا ذکر کرتے ہیں دل سے، دل کی گہرائیوں سے، تو ہمیں یاد آتا ہے یہ ہمیں دین نے بتایا ہے. اب آئیں آپ کے سوال کی طرف. یہ جو اذکار ہیں، مثلا یہ جو اللہ تعالیٰ کے صفاتی نام ہیں، یہ جو قرآن کی آیات ہیں، ان کو بعض بلکہ کہنا چاہیے بہت سے مسلمانوں نے تجربے سے یہ محسوس کیا ہے، سیکھا ہے آؤٹ آف تھرو دیئر ایکسپیرئنس، کہ ان کو بار بار پڑھنے سے بعض دنیاوی کام بھی ہو جاتے ہیں. یوں ابھی مجھے کل پرسوں کسی نے بتایا کہ ایک خاتون کو کینسر ہوا ہوا تھا، بڑا ہی اگلی سٹیجز پہ، اور انہوں نے مستقل سورہ نور پڑھی. میں نے اب تک سورہ رحمان سنی تھی،
0: جی سورہ رحمان،
1: اور ان کا علاج ہو گیا. یہ دین ہے ہی نہیں. لوگ اصل میں جو غلطی کرتے ہیں وہ یہ ہے کہ اس کو بھی دین سمجھتے ہیں. بھائی یہ ایک بونس ایڈوانٹیج ہے، اضافی ایڈوانٹیج ہے قرآن کی اذکار کی، جس کا میں انکار نہیں کرتا، مگر اس وضاحت کے ساتھ کہ بھائی اس کا کوئی تعلق دین سے نہیں ہے. یہ دین کے بعض اذکار کا دنیاوی فائدہ ہے، اور میں لوگوں کی تسلی کرنے کے لیے ये भी कहता हूँ कि यही फवायद क्रिश्चियंस को बाइबल के भी वर्सेस से होती हैं, यही फायदे इसी तरह के हिंदुओं को अपनी किताबों से होते हैं। ये कुछ तजर्बात हैं, अल्लाह की एक बहुत बड़ी दुनिया है तो उसमें ये वज़ाइफ भी असल में उस कैटेगरी के हैं। मुझे इन पर कोई एतराज नहीं है सिवाय इसके कि एक लोग इनको दीनी जिक्र समझने लगते हैं जो ये हरगिज नहीं है, नंबर वन। और नंबर टू, इसमें इश्तगाल इतना ज्यादा बढ़ गया है कि जो असल दीन है, दीन का असल मकसद है खुदा की इबादत, उसका जिक्र, वो बिल्कुल या तो पस मंजर में चला गया है या गायब हो गया।
0: डॉक्टर साहब, आप ही की बात से एक मैं सवाल उभरता है। आप मुझे बताएं डॉक्टर साहब, जो हजरत यूनुस अलैहि सलाम जब मछली के पेट में अल्लाह ने उनको डाल दिया और उन्होंने आयत करीमा पढ़ा, और आयत करीमा ही काफी बहरहाल वजीफों में कहा भी जाता है या ज्यादा जिक्र उनकी उसी को होता है, तो डॉक्टर साहब वो उसी जिम्रे भी नहीं आता है कि आप मुश्किल में हैं, आपने आयत करीमा पढ़ी तो आप बार बार पढ़ लें, ये बात कहना कि तजर्बे से है कि आप 1,25,000 बार पढ़ लें या 10,000 पढ़ लें, चलें वो तो एक फिगर होगी, बट दी फैक्ट रिमेन्स कि क्या ये वजीफा के जिम्रे भी नहीं आएगी ऐसा एक्शन कि आप मुश्किल के वक्त हजरत यूनुस की तरह उसको पढ़ें। डॉक्टर साहब,
1: बड़ी इंपॉर्टेंट बात आपने पूछी है, जवाब वही है जो इस तरह के सवालात के जवाब में गोरा कहता है, यस एंड नो। बड़े कमाल के लोग हैं, जब जरा कंफ्यूजिंग चीज होती है दोनों चला देते हैं। ये वाकई दीन है, अगर आदमी इस बात को, इस दुआ को वैसे पढ़े जैसे यूनुस अलैहिस्सलाम ने पढ़ी थी, यानी अपनी गलती पर शदीद नदामत, अपनी उस मछली के पेट में जाने के नतीजे में जो परेशानी है उसमें डेस्परेशन, और खुदा से दुआ, जो ये अपने दुनिया की मुश्किलात में ऐसे पढ़ेगा वो वाकई दीनी जिक्र कर रहा है।
0: बड़ी अच्छी बात की।
1: लेकिन आप उन अल्फाज को, क्योंकि यूनुस अलैहिस्सलाम ने पढ़े, आप बगैर समझे पढ़ रहे हैं, आपको मतलब ही नहीं आता, और आप उसको 1,25,000 मरतबा पढ़ रहे हैं, तो अब ये दीन नहीं है, अब ये एक वजीफा है और बस। क्योंकि मैंने गुजारिश की ना पहले आपको जो मैंने जवाब दिया कि दीन जब बनेगा कि जब आदमी उसको वाकई अल्लाह को याद करते हुए उसको पढ़ेगा। अच्छा, आप इस पर सवाल कर सकते हैं कि हम पाकिस्तानी सब कॉन्टिनेंट के लोग तो अरबी जानते ही नहीं है, तो हम तो नमाज भी ऐसे ही पढ़ते हैं, तो फिर आपके कहने के मुताबिक तो वो भी दीन नहीं हुआ। नहीं, नमाज आप पढ़ते हैं अल्लाह के हुक्म को बजा लाते हुए, और आपकी कोशिश होती है कि आप अल्लाह की इबादत करें जितना आपके लिए मुमकिन है। तो उसमें अगर आप नमाज नहीं समझ के पढ़ रहे तो ये कोताही है, लेकिन है ये दीन और इबादत। ये तो आपको किसी ने नहीं कहा कि मुश्किल के वक्त में आप इसको 1,25,000 मरतबा पढ़ें या 1,500 मरतबा पढ़ें। तो ये जो आप काम कर रहे हैं ये महज दुनियावी तजर्बा है। अच्छा, आप भी कहेंगे ये आप क्यों इतना इसरार कर रहे हैं। देखें, मैं इसलिए इसरार कर रहा हूं कि लेट्स गेट बैक टू द बेसिक्स। दीन सिर्फ और सिर्फ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने पेश किया है। आपने फरमाया होता कि तकलीफ में वो सारे मिलके 1,25,000 मरतबा ये पढ़ो आयत, तो मैं कौन होता एतराज करने वाला। एक नॉन प्रॉफिट, एक गैर नबी कौन है वो साहेब, ये फरमा रहे हैं। तो माजरत के साथ मैं ये कहूंगा कि सर आप बेशक पढ़ें, मैं एतराज नहीं कर रहा, मगर ये एक वजीफा, एक दुनियावी काम है, ये दीन है,
0: दीन से ताल्लुक। डॉक्टर साहब, बहुत इंटरेस्टिंग पॉइंट है, क्योंकि मैं यही मेरा सवाल अगना मैंने आपसे करना था, आपने पहले ही फरमा दिया। इसका मतलब है, मतलब क्या बल्कि बड़ा आया है कि हर वो अमल हमें देखना चाहिए दीन के हवाले से या अल्लाह के हवाले से कि क्या वो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़ात अक़दस ने किया और उनके सहाबा ने भी किया, यानी हजूर ने किया और क्या उम्मत में जारी किया कि नहीं किया।
1: बिल्कुल,
0: तो दिस शुड बी अ वेरी यार्ड स्टिक।
1: एक और बात देख में आई आपके सवाल से, आपके इस तबसरे से, वो इससे भी सख्त है। जनाबे वाला, अगर आपने 1,25,000 मरतबा आयते करीमा को पढ़ने को दीन समझ के पढ़ा तो फिर ये बिदत है, इसलिए कि हुजूर ने तो बताया नहीं है। تو اس لیے خدا کے واسطے اس کو وظیفہ سمجھ کے پڑھے اور اپنی مشکل پوری کرے.
0: ویری کریکٹ ڈاکٹر صاحب, ویری کریکٹ. چلیں ڈاکٹر صاحب, بہت انٹرسٹنگ ہو رہا ہے گفتگو. سامعین, انشاءاللہ بریک ہے, بریک کے بعد دوبارہ یہاں سے ہم سٹارٹ کریں گے, ہمارے ساتھ رہیے گا.

0: वेलकम बैक यूसीपी की दुनिया एफएम 92.6। हमारे साथ डॉक्टर खालिद जहीर हैं और हमारी गुफ्तगु चल रही है यूथ सोशल मीडिया एंड दीन। तो हम समझते हैं कि 21वीं सदी का ये सबसे प्रेसिंग इशू, क्योंकि सबके हाथ में स्मार्टफोन्स हैं और एट द क्लिक ऑफ ए बटन यू एंटर दी यू नो वेदर इट्स टेलीविजन, वेदर इट्स नेटफ्लिक्स, वेदर इट्स इंस्टाग्राम और यूट्यूब, तो उनके तमाम पहलुओं पर बहरहाल हम एक गुफ्तगू डॉक्टर साहब के साथ कर रहे हैं और डॉक्टर साहब ने बहुत अच्छे नुमाया पहलुओं पर गुफ्तगू की है। डॉक्टर साहब, आप अभी फरमा रहे थे ब्रेक से पहले कि ये जो मूवीज हैं इस किस्म की एक्स रेटेड, तो बहरहाल इसको गवर्नमेंट को भी चाहिए कि इस पर कुछ करे और बिल्कुल घर के अंदर अब वो चलना शुरू हो गई है। तो डॉक्टर साहब, दीन के हवाले से आप किस तरह पेश करेंगे? वो गालबन सूरह आराफ की आयत है जिसमें अल्लाह फरमाते हैं, हजूर से फरमाया उन्हें कि आप कह दीजिए सल्लल्लाहु अलैहि वसल्लम, उनको कहा कि ये कौन है जिसने अल्लाह की जीनत को हराम किया जो कि उसने अपने बंदों के लिए निकाली है। तो अल्लाह की जीनत को आप किस तरह डिफाइन करते हैं? क्या ये फाइन आर्ट्स हैं जिसमें फिल्म मेकिंग, ड्रामेटिक्स, फैशन डिजाइनिंग, ऑल दीज फाइन आर्ट्स की चीजें ये शामिल होती हैं? अगर होती हैं तो फिर क्या चीज डिटरमिन करेगी कि वो फाशी की तरफ जा रही है कि नहीं जा रही?
1: देखिए, पहले तो लफ्ज़ ज़ीनत बड़ा इम्पोर्टेंट है, क्योंकि अल्लाह ताला ने जो बात बयान फरमाई है सूरह एराफ सूरह नंबर 7 की आयत नंबर 32 में, वो ये है कि आप पूछिए इनसे, मन हर्रमा ज़ीनत अल्लाहिल्लती अखरजा लिइबादिही, कौन है जिसने हराम की हैं अल्लाह की बनाई हुई वो जीनतें जो उसने अपने बंदों के लिए निकाली, बंदों के लिए उसने पैदा की। सो मालूम यह हुआ कि जीनतें तो अल्लाह ने खुद इंसानों के फायदे और बेहतरी के लिए पैदा की हैं। पत्तय्यिबाती मिनर रिज़्क, जैसे रिज़्क में पाकीजा चीजें हैं, वो भी किसने हराम की हैं? तो ये सब अल्लाह ताला फरमाते हैं, कुल हिया लिल्लज़ीना आमनु, ये सब अहले ईमान के लिए हैं, फिल हयात दुनिया, दुनिया की जिंदगी में, खालिसतन यौमल क़ियामा, और क़यामत के दिन तो खास उन्हीं के लिए होंगी। यानी मालूम यह हुआ कि दुनिया में तो अहले ईमान ही के बरकत से दूसरों को भी ये मिल रही है, मगर ये कयामत के रोज और जन्नत में खास उन्हीं के लिए होंगी। अब जारी सवाल पैदा होता है, ये जीनतें क्या हैं? लफ्ज़ जीनत कुरान से मालूम होता है कि एक्स्ट्रा एम्बेलिशमेंट जिसको कहते हैं ना, खुद खूबसूरती, खुशनुमाई। कुरान ने बयान किया कि बारिश जब होती है तो जमीन जो एक चटियल सी होती है, आपको उसमें नजर आ रहा होता है कि मिट्टी है, और फिर बैरन, उसके बाद बारिश होती है, वज़ैनत, वो जीनत हो जाती है उसमें, खुशनुमाई। ऐसे ही आपने घर बनाया, उसकी दीवारें हैं, वो सीमेंट वगैरह लग रहा है, आपने उस पर पेंट किया, तो अब ये जीनत है। आपने खाना खाया, उसमें कोई नमक वगैरह नहीं है, कुछ नहीं है, खा लेंगे, जिंदा रहेंगे आप, लेकिन उसको टेस्टी बनाना, ये खाने की जीनत है। इसी तरह से हम सूंघ रहे हैं, कुछ भी नहीं है, लेकिन खुशबू, ये भी जीनत है। सो देखने की भी जीनत है, मतलब ज़ाहिर ख़वातीन हैं, वो जेवरात पहनती हैं, वो मेकअप करती हैं, हम भी लिबास पहनते हैं, उसको अच्छा चाहते हैं कि प्रेजेंटेबल हो, ये सब जीनत है। तो अल्लाह ताला ये फरमा रहे हैं कि ये जीनत किसने आराम की है? अल्लाह ने तो ये अहले ईमान के लिए बनाई है। अगली आयत में अल्लाह ताला वाज़े फरमाता है कि इनको ये बता दो कि मेरे रब ने तो सिर्फ हराम किया है, इन्नमा हर्रमा रब्बी अल्फवाहिश, फोहश चीजों को, मा ज़ाहरा मिन्हा व मा बतन, चाहे वो जाहिर में हो चाहे वो छुपे में हो, यानी उपसीनिटी जिसको कहते हैं, बेहयाई, वो चीज के जिसको देख के, जिसको सुन के इंसान के अंदर मनफी जिंसी तहरीक पैदा हो और वो नेगेटिव दुनिया की तरफ चल पड़े, इसको हराम किया है, जीनत को हराम नहीं किया। चुनाचे आवाज की जीनत मिसाल के तौर पर अच्छी आवाज है या मौसीकी के आलात हैं, ये सब जीनतें हैं। इनमें जो चीज हराम है वो क्या है? फोहश, उपसीन, बेहयाई। आगे भी ये फरमाया, इसके अलावा वल इस्म और हक तल्फी, वल बगी, ناحق زیادتی بغیر الحق بغیر ناحق وان تشرکو باللہ اور یہ بات حرام کی کہ تم شریک ٹھہراؤ اللہ کے مالم ینزل بھی سلطانہ کسی ایسے کو جس کے لیے اللہ نے کوئی دلیل ثبوت دیا ہی نہیں ہے وان تقولوا للہ ما لا تعلمون اور تم اللہ کے بارے میں ایسی بات کہو جس کا تم علم نہیں رکھتے یہ چیزیں حرام اللہ نے کی ہیں باقی خوشنمائی خوبصورتی اس کو حرام نہیں کیا ہے
0: ڈاکٹر صاحب یہ خوشنمائی تو چلیں سمجھ آتی ہے خوشبو بڑی اچھی چیز ہے کھانے میں اس کی تو گارنشنگ ہوتی ہے بڑی اچھی چیز ہے آپ نے یہ سب مسالے دیے ہیں گھر سیمنٹڈ والز ہیں تو آپ نے پینٹ کر دیے لیکن ڈاکٹر صاحب کیا زینت میں فلم میکنگ ڈرامیٹکس اسٹیچو میکنگ فیشن ڈیزائننگ یہ زینت کی چیزیں نہیں ہیں ڈاکٹر صاحب
1: اب اس کو دیکھیں اگلی آیت کو دیکھ کر الٹ کر دیں اگر یہ جتنی بھی آپ نے مثالیں دی ہیں ان میں فحش ہے تو ٹھیک نہیں ہے
0: یہ ٹھیک ہے
1: ان میں اگر حق تلفی ہے تو یہ ٹھیک نہیں ہے
0: میرے خیال سورہ سبا کی وہ آیت ہے جس میں اللہ تعالیٰ نے ہاؤس آف ڈیوڈ یعنی کہ حضرت داؤد کی جو بیٹا حضرت سلیمان تھے ان کے بارے میں ذکر کیا ہے نا کہ اللہ نے ان کو ایسے اقتدار دیا کہ ان کے لیے وہ گھر بناتے جو چاہتے تھے بناتے تھے ریزروائز بناتے تھے تماثیل یعنی اسٹیچوز تو اللہ نے آیت ختم کی کہ تم اللہ کے شکر گزار کیوں نہیں بنتے بہت کم لوگ شکر گزاری کرتے ہیں تو ڈاکٹر صاحب آپ کی بات دیکھیں قرآن نے تائید کی ہے کہ وہ اسٹیچو اگر آپ کریں گے فحش ہو یا شرک کا پہلو ہو تو بے خیال اس میں پرابلم ہے
1: یہی پرابلم ہوئی ہے ہمارے ہاں کہ حدیث میں بعض اوقات بعض چیزوں کی کنڈمنیشن آئی جیسے تصاویر کی جیسے بتوں کی جیسے موسیقی کی تو لوگ اس کو پلیس نہیں کر پائے ظاہر ہے کہ موسیقی جو فحاشی پھیلاتی ہے موسیقی جو لوگوں کو اللہ کے ذکر سے دور کرتی ہے تصویر بت جن کو پوجا جاتا ہے یہ تو اسی فہرست میں آ گئے نا جو کہ سورہ اعراف کی آیت نمبر 33 میں کہ یا وہ فحش ہو یا وہ حق تلفی ہو یا وہ زیادتی ہو یا وہ شرک ہو یا اللہ کے دین کے بارے میں بہتان ہو جو اللہ نے نہیں کہا وہ آپ دعویٰ کر رہے ہیں تو اس طرح کی چیزیں جب بھی پائی جائیں گی ان کو کنڈیم کیا جائے گا لیکن یہ بات کہ تصویر فی نفس ہی غلط ہے یہ بات کہ موسیقی اپنی ذات میں ہی غلط ہے یہ خامخواہ لوگوں نے اپنی طرف سے اضافہ کیا ہے جس کے نتیجے میں پھر وہ اس ایمبیرسنگ صورتحال میں مبتلا ہو گئے ہیں کہ خود ہی کہتے ہیں کہ تصویر حرام ہے اور خود ہی سیلفی لے کے تو اپنے فیس بک میں ڈال دیتے ہیں
0: بڑی ڈائیکوٹومی ہے یہ
1: تو اس لیے ہے کہ ایک بالکل ناممکن چیز کو وہ بیان کرتے ہیں جس کا نہ کوئی تعلق دنیا سے نہ دین سے
0: تو ڈاکٹر صاحب آپ پھر نوجوان نسل کو یہ پیغام آپ ضرور دیجئے کہ اس بات پر کہ یہ سب چیزیں جائز ہیں لیکن اس کا کانٹینٹ بتائے گا کہ وہ جائز ہے کہ ناجائز ہے اور وہ کانٹینٹ وہ کون سی چیز ہے ہمارے اندر جو بتائے گی ڈاکٹر صاحب کی یہ چیز جائز ہے کہ نہیں ہے یہ بھی ایک سوال پیدا ہوتا ہے ایکچولی
1: گزارش یہ ہے کہ اللہ کا دین ہماری دنیا میں رہنمائی کرنے کے لیے آیا ہے کہ ہمیں یہ نظر آئے ہم یہ جانے کہ اللہ کا بتایا ہوا راستہ کیا ہے جو اس دنیا میں ہمیں روشنی دکھائے اس دنیا میں ہمیں وہ ہدایت دے اور آخرت میں ہمیں کامیاب کرے وہ راستہ میں نے آپ کو بتایا سورہ اعراف کی آیت نمبر 32 میں بیان ہوا ہے ایسا ہو ہی نہیں سکتا جو اللہ کی دی ہوئی نعمتوں سے ہمیں روکے اللہ کی دی ہوئی مہربانیاں نشانیاں یہ تو اس لیے ہیں کہ ہم ان کو دیکھیں استعمال کریں اور اس کا شکر ادا کریں یہ کیسے ناجائز ہو سکتی ہے تو اسی لیے تو اتنے زوردار طریقے سے اللہ تعالیٰ نے پوچھا یہ کون صاحب ہیں جو یہ کہہ رہے ہیں
0: بڑی صحیح بات
1: تو اصل چیز کیا حرام ہے ان کے اندر بعض اوقات بے حیائی ہوتی ہے ان کے اندر بعض اوقات حق تلفی ہوتی ہے مثلا آپ نے ایک کانسرٹ کیا رات کو 2:30 بجے تک آپ نے جناب لاؤڈ سپیکر پہ سارے محلے کو سر پہ اٹھایا ہوا ہے تو یہ تو ناجائز ہے آپ دوسروں کو تنگ نہیں کر سکتے اس کے اندر جو چیزیں ایک پہلو سے یا دوسری پہلو سے بد اخلاقی پر مبنی ہیں ان سے اللہ تعالیٰ نے روکا
0: بہت شکریہ ڈاکٹر صاحب بہت شکریہ ڈاکٹر صاحب, ہم نے آج میں خیال چوتھا پروگرام کیا ہے اسی ٹاپک پہ, یوتھ سوشل میڈیا اینڈ ریلیجن دین. آپ کو بہت شکریہ, انشاءاللہ نیکسٹ ٹائم ہم حاضر ہوں گے نئے پروگرام کے ساتھ, اور بہت شکریہ, السلام علیکم.

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is 92.6.
1: वेलकम बैक लिसनर्स, प्रोग्राम में आपको दोबारा खुश आमदीद कहते हैं। मैम, हमें यह भी पता है कि यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब स्पेसिफिकली इंडस्ट्री लिंकेज भी बहुत ज़्यादा प्रोवाइड करती है, तो आप थोड़ा सा बता सकती हैं मैम, अभी लॉ के स्टूडेंट्स के लिए जो यूसीपी में हैं उनके लिए क्या इंडस्ट्री लिंकेजेस प्रोवाइड की जा रही है? क्योंकि अक्सर ये होता है, हमने लॉ में सुना है कि लॉ में बहुत डिपेंड करता है कि आप जिनके बार में जा रहे हैं और आपके उस वक्त जब आप एडवोकेसी में चले गए आपके सीनियर कौन है। तो मैम, इस हवाले से भी कोई यूसीपी इसमें
2: बिल्कुल बहुत ही अच्छा है कि आपने मेरे से ये सवाल किया है। हम यहाँ पर फैकल्टी खुद और यूनिवर्सिटी दे आर प्लेइंग हैंड्स इन हैंड, इसलिए कि यूनिवर्सिटी लेवल के ऊपर वी हैव करियर ऑफिस, CSO इज अ प्रॉपर ऑफिस, एंड इन ईच फैकल्टी देर इज फाइलो विच इज फैकल्टी इंडस्ट्री लिंकेजेस ऑफिसर, दैट इज प्रोवाइडेड इन द फैकल्टी लेवल। At faculty level, when we go for industrial linkages, in especially faculty of law, we create these linkages with law offices for many different things. First and the foremost is the internship of the students, because we are required to give them internship training of 3 credit hours after their fourth year in the summer. So in order to give them a real law office experience, we create MOUs with various law firms, law offices, which provide them diverse type of practical learning at law offices. So that is the first point where our linkages play a role. Secondly, for the employment of the students, with the help of CSO and again with the help of ILO, we create placements for the students. Many a times students ne ja par apni internship ki hoti hai, many a times wahi offices unko placement ke liye invite kar lete hain, aur agar wo nahi hota to phir then we see in the market ke how many employers are there, and ek linkages ka wo bhi level hai. The third level of linkages is where we call different professionals for having a chit chat with the students, and especially the outgoing students who are fourth year or fifth year student, because they are bilkul ready, market ready hote hain. To us waqt, so they may be sensitized about the real picture of the industry, although ke hamara jaise maine pehle aapko bataya na, it's all experiential, to hamare students ke liye industry koi nayi cheez nahi hoti when they go after their graduation, because they keep going on in the law offices and in the courts during their 5 years program. So, ek linkages ka ye bhi hai ki jahan pe hum unki placement secure karte hain. Ek linkages jo hai jis level pe hum karte hain, hum apni faculty mein we give a very very substantial time for creating the culture of lawfulness in our society, especially at UCP and overall. उसके लिए हम बहुत सारी डिफरेंट एफर्ट्स करते हैं, जैसे फॉर एग्जांपल हम अपना लेजिस्लेटिव थिएटर करते हैं, हम मेंटरशिप प्रोग्राम करते हैं, हम लॉ क्लिनिक करते हैं, हम क्लिनिकल एक्सरसाइजेस करते हैं, हम मीडिएशन करते हैं, वगैरह वगैरह. तो उनके लिए भी हमें प्रोफेशनल्स की ज़रूरत होती है. एक ये भी लेवल होता है कि जहाँ पर हम प्रोफेशनल्स के साथ या इंडस्ट्री के साथ अपने लिंकेजेस बनाते हैं. काफ़ी कम, लेकिन ये भी होता है कि समटाइम्स कोई हमने ग्रांट के लिए कोई प्रपोजल राइटिंग करनी है, तो इवन फॉर दैट वी नीड सम इंडस्ट्रियल लिंकेजेस, हम उसको भी वहाँ पर यूटिलाइज करते हैं. फिर ये है कि गेस्ट स्पीकर्स जो आते हैं, हमारे जो मॉक ट्रायल्स और जो मूट्स होते हैं उसमें, इन ऑर्डर टू जज देम, हम जो जजेस बुलाते हैं वहाँ पर एक और लेवल के ऊपर हम अपने लिंकेजेस को मटीरियलाइज कर रहे होते हैं. स्पेशली मैं मेंशन करना चाहूँगी कि हमारा जो LLM प्रोग्राम है, उनमें इवन उनकी जो असेसमेंट होती है, जो कि उनकी फॉर्मेटिव असेसमेंट है, फॉर्मेटिव असेसमेंट के लिए भी हम एक्सटर्नल जो जजेस हैं उनको इनवाइट करते हैं, क्योंकि जैसे मैंने आपको बताया कि हमारा काम एक्सपीरियंशियल है, और जब LLM के स्टूडेंट्स अपनी जो भी उनकी असाइनमेंट होती है वो प्रिपेयर करते हैं, देन दैट इज़ नॉट ओनली assessed by their internal जो teachers होते हैं, لیکن وہ کیونکہ وہ پرفارمنس بیسڈ ہوتے ہیں, یعنی اس میں بھی وہ موڈس کر رہے ہوتے ہیں اور اس طرح سے, تو پھر ہم ایکسٹرنل جو ججز ہیں ان کو بلواتے ہیں. سو ان دیز وے, اور اس میں سے کچھ میں شاید بھول بھی گئی ہوں گی, اس طرح بہت ڈائیورس ویز ہیں جس میں ہم لنکیجز کریٹ کرتے ہیں اور ان لنکیجز کو مٹیریلائز کرتے ہیں.
1: میم, جیسے آپ نے ابھی بات کی تھی کہ آپ لیجسلیٹو تھیٹر بھی کرتے ہیں, یہ ہمارے لیے کافی شاکنگ سی بات تھی کہ ہمارا خود تھیٹر تھا اس دفعہ فائنلز میں, تو لاء کے اسٹوڈنٹس آئے تھے, انہوں نے بتایا کہ ہمارا اینول ایک تھیٹر ہوتا ہے, تو ہم نے وہ دیکھا بھی, ہم نے اپنی تھیٹر کے ٹیچرس کے ساتھ وہ دیکھا, اینڈ اٹ واز اے فینومینل تھیٹر. تو میم, یہ تھیٹر کا آئیڈیا بیسکلی کہاں سے آیا لاء میں کہ لیجسلیٹو تھیٹر بھی کیا جائے؟ کیا اس کی وجہ ہے کہ لوگوں کو ایکسپلین ہم بیٹر وے میں کر سکتے ہیں اباؤٹ لاء, یا یہ ویسے اس کا؟
2: جی میں بتاتی ہوں. جی بیٹے, آپ نے بہت ہی اچھا ریز کیا, کیونکہ اس میں مجھے موقع مل جائے گا کہ میں آپ کو, جیسے میں نے ابھی آپ کو بتایا نا کہ ہم اپنے ٹائم میں سے کافی اچھا چنک ٹائم کا نکالتے ہیں لاء اویئرنیس کے لیے. اس کی وجہ یہ ہے کہ میرا اپنی پرسنل آبزرویشن بھی ہے اور سب کی آبزرویشن یہ ہے کہ ہمارے کالجز میں, اسکولس میں جو لیگل ایجوکیشن ہے, یہ کسی بھی لیول پہ ایز سبجیکٹ یا ایز کریکولم یا ایز پریکٹس بھی بہت کم ہے کہ کسی کو پتا ہو کہ لاء کیا ہے. اینڈ اسپیشلی جب سے ہمارا لاء پروگرام بھی اب بار کاؤنسل نے اس کی جو انٹیک ہے وہ تھوڑی کر دی ہے, تو اب صرف وہی لوگ جو کہ انٹرسٹڈ ہیں ان پریکٹسنگ لاء, دے کم فار لیگل ایجوکیشن. سو ان آرڈر ٹو ڈسمینیٹ دس لیگل انفارمیشن ان سوسائٹی, ان کمیونٹی, وی ہیو اسٹارٹڈ مینی ڈفرنٹ ٹائپس آف اویئرنیس کیمپینس, اینڈ لیجسلیٹو تھیئیٹر از ون آف دیم. دا آئیڈیا آف لیجسلیٹو تھیئیٹر از ناٹ, آئی کین ناٹ سے دس از مائن, بٹ آئی ہیو کسٹمائز دس آئیڈیا بیکاز اٹ کمز فرام the tradition of street theaters and from Brazilian theaters I have borrowed the idea and then we customized this as a theater and this is annually played by our own students. This is written, directed, everything is done by our own students. Aur jo iska idea hai wo ye hai ke wo areas jahan par ke legislation required hai aur wo hai nahi یا وہ کافی نہیں, تو وی پلے دیٹ تھنگ ان اے فارم آف تھیئیٹر. دین آفٹر دیٹ ایک پینل آف ایکسپرٹس ہم کال کرتے ہیں جو کہ ڈائیورس ایریاز آف جو سوسائٹی, ان سے انوائٹ کیا جاتا ہے. جیسے فار ایگزامپل دیل کم فرام دا لیجسلیشن, دیل کم فرام جوڈیشری, فرام اکیڈیمکس, فرام دا ایکسپرٹس اور لیگل, ڈفرنٹ پارٹس, تاکہ وہ ساری ریپرزینٹ انکلوسیوٹی ہو جائے. وہاں پہ بیٹھ کے دین دے ڈسکس اباؤٹ دا تھنگ دے پلیڈ اور دے سا پلینگ ایٹ تھیئٹر, اینڈ دین دے ڈسکس اباؤٹ دا اویلیبل لاز, اور اس میں پھر وہ پروپوزلس بناتے ہیں کہ کس طرح کا لاء آنا چاہیے.
1: اور پھر میم یہ صرف تھیئٹر نہیں ہے, یہ ایک طرح سے لاء کو بہتر کرنے
2: ہے. یس, اور پھر اس میں یہ ہے کہ جو اس میں جو یونیک چیز ہے جو آپ نے بھی نوٹس کی ہوگی کہ یہ صرف تھیئٹر پلیئرس کی حد تک نہیں ہوتا ہے, پورے کا پورا آڈینس انوالو اس میں اس طرح ہوتا ہے کہ جب پروپوزلس بن رہی ہوتی ہیں, ڈسکشنس ہوتی ہیں, تو آڈینس دے آر پارٹ اینڈ پارسل آف دا ڈسکشن, اور اسی وجہ سے جب پروپوزلس بنتی ہیں تو پھر ہم ووٹنگ رائٹ دیتے ہیں اپنے آڈینس کو, جیسے کہ پارلیمنٹ میں ہوتا ہے, اینڈ دین بائی شو آف ہینڈس دے ڈیسائڈ کہ ہماری ریزولوشن کیا ہے.
1: آئی تھنک دس از اے ریئلی گڈ پریکٹیکل ورک,
2: دس از اور پھر وہی جو ہم وہاں پہ ریزولوشن پاس کرتے ہیں, وہ جو بھی ہمارا جو لیجسلیٹو کسی بھی اسمبلی نیشنل یا پروونشل سے جو بھی ریپرزینٹیو ہوتے ہیں, ہم ان کو پریزنٹ کرتے ہیں, سو ٹو پٹ اٹ اپ بیفور دا اسمبلی.
1: اوکے میم, ابھی یہ اسٹوڈنٹس کو بھی میں بتانا چاہوں گا کہ اب لاء کی ڈگری 4 years کی ہو چکی ہے, تو میم اس پہ امپلیمنٹیشن اسٹارٹ ہو چکی ہوئی ہے, یعنی اب جو بھی انڈیویجول لاء میں ایڈمیشن لے گا اس کی ڈگری 4 years کی ہی ہوگی.
2: یہ اس فال 25 سے اٹ ہیز بین امپلیمنٹڈ, it has been notified by HEC and by Bar Council, اور with reference to this notification, falls implemented. اب 4 years کا ہوگا.
1: میم ہم دیکھتے ہیں کافی زیادہ کیسز ایون پاکستان میں بھی, باہر بھی دیکھتے ہیں, ایک یہ لفظ بہت زیادہ یوز ہوتا ہے پروون انٹل گلٹی. میرے خیال سے میرے پاس اتنا اچھا موقع نہیں کبھی آئے گا اسپیسیفکلی یہ پوچھنے کے لیے. میم اس پہ آپ کا کتنا بلیو ہے ایز اے جج, اور کیا ایسا ہونا چاہیے پروون انٹل گلٹی ایون اف वी डोंट हैव स्पेसिफिक प्रूफ, लेकिन हमें एक आइडिया हो जाता है कि इफ समवन इज गिल्टी और नॉट. तो क्या ये बात सही है कुछ मायनों में?
2: अच्छा, इसके साथ और भी बहुत मुख्तलिफ तरह के प्रोवर्ब्स हैं. जैसे हम ये कहते हैं कि द अक्यूज्ड इज द ब्लू आइड गाय ऑफ द कोर्ट, के वो तो एक्यूज्ड है तो उसको क्यों इतना आप हीरो बना रहे हैं. तो इस तरह के क्वेश्चंस स्टूडेंट्स के भी माइंड में आते हैं, जैसे आपके भी माइंड में आया है बेटे. बिकॉज डिक्लेयरिंग समवन गिल्टी इज अ बिग थिंग. आप किसी के ऊपर एलिगेशन लगाते हैं, जैसे फॉर एग्जांपल कि अगर समबडी हैज़ बिन कॉट अंडर द ऑफेंस ऑफ लेट्स से थेफ्ट, ठीक है, तो आपने किसी को चोर कहना है, यानी जब आपने उसको कॉन्विक्ट करना है, तो देर इज अ गैप बिटवीन द अक्यूज्ड एंड द कॉन्विक्ट. तो जब तक उस बंदे के खिलाफ सारा कुछ प्रूव नहीं हो जाता, तो आपको नहीं लगता, कॉमन सेंस कहती है कि जब तक उसके खिलाफ जुर्म साबित ना हो जाए उस वक्त तक तो वो आप और मेरे और तमाम इनोसेंट लोगों की तरह ही इनोसेंट है ना. और फिर हम कोशिश यही करेंगे कि हम देखें कि वाकई उसने वो किया है कि नहीं. तो जाहिर है कि जब तक उसने नहीं किया तो उस वक्त तक तो हम नहीं कह सकते ना कि वो गिल्टी है. तो इस वजह से लॉ ने बड़ा मतलब कॉमन सेंस बेस्ड ये बात है कि आप एक बंदे को आपने, जैसे आपने देखा होगा बहुत सारी फिल्मों में और ड्रामों में होता है और इवन हमारी एक्चुअल लाइफ में भी होता है कि बहुत दफा सिर्फ एक किसी के ऊपर चार्ज लग गया है और लोग उसको पॉइंट आउट करना
1: सोशल लाइफ डिस्ट्रॉय हो जाती है. हाँ,
2: तो यही बात है कि ये आपने बहुत अच्छा जो आपने मुझे फ्रेज दिया है कि उनको सोसाइटी के अंदर उनका सही मुकाम ज़रूरी है कि मिलता रहे. इसलिए जब तक प्रूव नहीं हो जाता कुछ भी उस वक्त तक तो जाहिर है कि वो गिल्टी नहीं है, वो इनोसेंट है. हाँ, जब प्रूव हो जाएगा तो फिर वो कॉन्विक्ट हो जाएगा.
1: अच्छा मैम, थोड़ा सा मैं अपने नाज़रीन को भी बताना चाहूँगा, आप प्रीवियस हमारी एक्स प्रोरेक्टर भी, फॉर्मर प्रोरेक्टर भी रह चुकी हैं, तो मैम उस हवाले से आपका कैसा एक्सपीरियंस रहा था?
2: बहुत अच्छा एक्सपीरियंस रहा था. दैट वाज ओनली फॉर वन ईयर और दैट वाज एन इंटरिम अरेंजमेंट. तो इंटरिम अरेंजमेंट में बहुत सारा काम तो जाहिर है कि आप नहीं कर सकते, लेकिन टू द बेस्ट ऑफ माय एबिलिटीज एंड टू द बेस्ट ऑफ माय कैपेबिलिटीज आई ट्राई टू परफॉर्म. और बड़ा अच्छा लगा था अपने ही इदारे को सर्व करना और अपने ही इदारे को उस लेवल के ऊपर सर्व करना, क्योंकि इंसिडेंटली मैंने पढ़ा भी इसी इदारे से है. तो मेरी जो एसोसिएशन है विद द इंस्टीट्यूशन वो थोड़ी और तरह से है. तो आई ओन दिस इंस्टीट्यूशन. सो जब घर का कारोबार आपको एक दफ़ा मिल जाता है, आपके हाथ में आता है, बेशक थोड़ी देर के लिए आता है, तो दैट इज अ बिग थिंग फॉर एनीवन.
1: लिसनर्स, यहाँ पे लेते हैं एक छोटी सी ब्रेक. ब्रेक के बाद हम मैम से दोबारा सवाल जवाब का सिलसिला करेंगे. सुनते रहिए FM 92.6 UCP की दुनिया.